0: Welcome to Radio Aman 88.4.
1: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए। कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाए, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बदोसूटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780। व्हाट्सएप नंबर 0342-26-48-435।
2: आपका अपना रेडियो, रेडियो 88.4 नेटवर्क।
0: जमजम हेयर शैम्पू एंड जमजम हेयर ऑयल। जमजम हेयर ऑयल د ویختانو کلاکړی یو پدوا او ویختانو لا ورکوی یو قدرتی چمک. آیا ستاسو په ویختانو کې خشکی ده؟ ویختان مو غرزیږي؟ ویختان مو ودن کوي یا مو ویختان ماتیږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د فاره دی. کوم چې ستاسو د ویختو خشکی خارخ په مکمل توګه ختموي، نو بالکل جی، هم اوس ځان له انتخاب وکئ زمزم هیئر شیمپو اینڈ زمزم هیئر آئل، چې هایست مو یو فدوشی. نو د ملاویدو پته یاد ساتئ، فرنٹیئر فرنیچر، چارفائی، نایلون مارٹ، مد مقابل گلی گلابی فم، ٹانگ سٹی. رابطہ نمبر 0343-912-1745.
3: चाहतों के रंग, अमन के संग, अमन रेडियो 88.4 नेटवर्क।
0: बीमारी हक दे अविलाजी सुनत अमल दे, अविलाजी सुनत अमल दे।
4: اوس کچیرے تاسو تا داسے امراض بھی چی تاسو ورنہ ڈیر پریشان ایو او ڈیر گرزیدلی کڑیدلی ہو، ڈیر گرزیدلی کڑیدلی ہو،
0: نو بالکل مایوسکے گئی ماں الشفا دوا خانہ شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑے او د حکیم مولانا نور الهدى صاحب نا پل علاج ترلاسه کولی شي.
4: او د نورو معلوماتو د پاره په دغه نمبر کال کولی شي
0: 0319-55-23-404.
3: چاہتوں کے رنگ، امن کے سنگ، امن ریڈیو 88.4 نیٹورک۔
2: आपका अपना रेडियो, रेडियो 88.4 नेटवर्क।
0: बीमारी हक दे अविलाजी सुनत अमल दे, अविलाजी सुनत अमल दे।
4: اوس کچیرے تاسو تا داسے امراض بھی چی تاسو ورنا ڈیر پریشان ایو او ڈیر گرزیدلی کڑیدلی ہو، ڈیر گرزیدلی کڑیدلی ہو،
0: نو بالکل مایوسکے گئی ماں الشفا دوا خانہ شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑے او د حکیم مولانا نور الهدى صاحب نا پل علاج ترلاسه کولی شي.
4: او د نورو معلوماتو د پاره په دغه نمبر کال کولی شي
0: 0319-55-23-404.

0: मेरी मोहब्बत की तस्वीर करना बंद करो।
1: बाहर में गई तुम्हारी मोहब्बत और तुम भी।
0: चुप चुप।
2: اوکے زی اوکے زی منافق ڈراما سنگ تا سوا ورو دین باس سیم اپ زم گخور فرمائش کڑے دے سی کلمخ کرم پ قبلہ کلکم جانان

0: ओके जी गुरु सर जमन नो टेंशन कॉस्मेटिक्स और पाकिस्तान तमाम प्रोडक्ट्स मिला है विशेष शिकर के हां जी नो बिल्कुल जी आते वर्तन से जमन नो टेंशन कॉस्मेटिक्स और पाकिस्तान तमाम प्रोडक्ट्स के देखने आते ना रिसीव को वाले शायद ना खिसर इस दिन लवा जी पशिकर के जमन नो टेंशन कॉस्मेटिक्स पाकिस्तान के जमन राइस भी स्वास्थ्य के जमन ब्यूटी भी स्वास्थ्य और दिन लवा जी के जमन एक ने ड्रॉप से तमाम प्रोडक्ट्स मिला विषय मतुला से सनो मिला विषय प्राम स्कूल सर निश्चित तो कोर दी दिन लवा जी तखीर जना नसो सरा हम जमन नो टेंशन कॉस्मेटिक्स और पाकिस्तान तमाम प्रोडक्ट्स मिला विगे जी अस्सलाम वालेकुम
1: सलाम व रहमतुल्लाह व बरकातहू
0: जी कुर्बान खु गवाज शादर सर तकम से ना
1: फरमान
0: बिचनी द पटन कोड ना संगे फरमान बिचने से शे जोड़ी बर्बारी
1: समझतीने जमान बेटा तू ऐसा शे
0: जब बिल्कुल शे माला का वर्क किया ना पता दिन लेगी दुमर टाइम पास रागले मुझे दुमर इलानु दर पे से कुड़ दुमरा खबर है तेरे में गुरु पता नहीं से फरमान बिचने से ब रना वर्क शे वेदे पर नजर बंदे नर जिचावे कम से तले चावे से उदू तले दे चावे मुसफर है तले दे महीना ना गोरे नोटेंशन कॉस्मेटिक्स पाकिस्तान चुकुम दे कहना चिचर था सऊदी तरावा नु नजम के प्रोडक्ट बिजान सर हम खा बड़ा लमा सर बेरा पिता कवल बिया
1: ना बिल्कुल निजमा मुझ चेहरे तेरे सर खस्ते में नजमा तमर सर उड़ी उबिया डकने से बोचे प्राते ही चेहरे ता वदर जो मखान पे में जो गर्दर सर शोर उला का चंगी
0: हां हां लगा पैसे धर्माती शिव लगे छम बाख दे रवि शो खजी
1: वाले वाले
0: असे लगा वे पैसे दे लगे धर्माती शिव दिगे ना बख दे रवि शो लगे ता सुबह नो टेंशन शिव जुगम दे ना खैर दा सैयद रहमान दे कुर ना उड़ा लगे ने सी उस माशाल्लाह शिव दे लगे रगली दी नो टेंशन शिव दे गाड़ी सीट बोर्ड की हम ये शी
1: خرچے
0: کا واشا خرچے کا نور خوپوئی کہنا شیمپو سے ملا کہنا اس کوشش کے بچے گورا ڈبل ڈبل شیمپو گانے سے ملا واشا دو بالکل افغان خبر خفاشا
1: نہ
0: بالکل سی بیا ہو
1: بالکل
0: سی
1: پروگراموں
0: نو بیا فرمان بیٹھے نے سے کوشش کے وگنا زمن چ کم ارجنفیشل دی کنا اگا چ کلا ہاں سورو پروگرام یہ چیتے تر اون وکنے ایمرجنسی کے زر زر نو ٹینشن ارجنفیشل پ مخ بندے ولا گوازی نو انشاءاللہ یو پین سے منٹ پس کلا تسو می جے کنا دس اکشلی بشکارے لگ خلق دی جو گرا لگ میک اپ دکڑے دا سی دی کیڑی دی سی دی نی دی کیڑی خلق بہم دا خیرا نہیں بیا
1: بالکل اس میں سب ترجے پ من ٹک ٹاک رڑے ورجن فیشل پ مخ لگو کنا وی بہو تو
0: اس تو کر دا سر زال زال سید تس بنے راش کنا ارجن فیشل با رزان سر راخ لجی نو دل دا بول گے زو دا ویڈیو جوڑ کے وی اپلوڈ کما سیدا
1: ہاں اس میں تس دا کر خال کو دا دیر خان ر کے سو بینائی
0: سو بینائی
1: اے
0: سو بینائی سے مطلب
1: دا اس چا در خبر لگیا وی دے زر کوئی سے سب
0: گڈ مارننگ کیشا خوشحال پاکستان حوالے سرا
1: بس چور تو دے کتے خلا گرمے خراب کرے دو کتے ٹینشن نہ کہیں نو ٹینشن دی بالکل استعمال کی ٹینشن دی نہ کہیں نو ٹینشن دی استعمال کی
0: اچھا ٹینشن ختم شی ڈیرے جاتا من نہ خوشحال ہے
1: اوکے ڈیرے جاتا
0: من نہ قربان من نہ خوشحال ہے

0: ओके जी सी फॉर नो सूत्रे 6511 4 छोटे से मध्य माता काल के वलेश अब तो नो टेंशन कॉस्मेटिक्स पाकिस्तान खवले से नाख पर राय मुल रखे वलेश इंशाल्लाह नो टेंशन कॉस्मेटिक्स पाकिस्तान प्रोग्राम चुकम दिखे नडी लिविस के बाद आप पेशकश था सुरा द इशपी लसन वाखला तर यवल सुबह जो पर खा देर जाती इसमें सुमर रवान नीचे इसमें इस बहुम शामिल है मस्जिदिन रवाज के शिर तासु विस्तान गुरसी शगा विस्तान मुगने दिचे नरम नदी मुलायम दिचे चमकदार नदी खा चमक के मुबसार में विस्तान उची उस में विस्तान गुरसी शि रवान छे विस्तान त नलाड़ल छे सबेर भाई ओड़ू की सबेर वजिम का वास और कहना और विस्तान मुगुरसी शि कहना से विस्तान मुगने दिचे मक के मुबसार में विस्तान उस ने गुरसी दे दी कहना सो ये लगा मुसफर है पवज बंद में दूसरा ना विस्तान लाड़ल छे या बस ही ने वेसी नो बिल्कुल नो टेंशन शैंपू नो टेंशन हेयर ऑयल द दवाई इस्तेमाल के हां समंगा नो टेंशन शैंपू समंगा नो टेंशन हेयर ऑयल के सुख वही नजवान में मना अलग खर्चा को ले शमा विष्टो में लगे खर्चा को मार नो टेंशन समंगा हर बलान पनहरा में इसके हम पूछते हम लगवा इंशाल्लाह से खुले खैसा मजेदार जल बताओ सो मिलावे के जी अस्सलाम वालेकुम شیما قربان د خوش د نمکین آواز چا دې سر د کم زینا بس محمد د بیچانه سب سرنګی شی جوړی برابر هي
1: خیر خیر اپا
0: ماشاءالله بس محمد بیٹھانه سی دې تسی دعاګانی دینو
1: داسې دې پروگرام ته ناس دې دې بدر شپې ته چې چې وایو ما کله به ځوان بایره
0: نه نه نه ځمان بای ما مړه هر شپه راځي خاص هر ورځ به راځم سی ها اوس چې کوم نه کنه د خیر سره پیګ جو لګې دو ها اوس پیګ جو لګې د غفیر خلیل ول خبر وي اسه اسه به راځم شا
1: روزانه په پاکستان ته
0: ها ما سوتن به روزانه راځم د لسونو واخلا تر یول سب جو پر بزر راځم او ل یول سونو واخلا تر دول سب جو پر بکل زر راځم کله به عمر داوود رضی اور د دین لواز کنا با یوسف شاہ کرشی سے برسی کلب نعمت اللہ رائی سے برسی کلب زمون جنرل منیجر سے براسی بس ٹولر جگان بد خیر سر رسی شاہ
1: نور سنگ برابر ہے
0: شیما بس محمد بیٹھا نے سے درد ہوا گنا چھ زمون نو ٹینشن پیشن کنا منا بس وے یار سے نو ٹینشن نظمان میں نو ٹینشن لگا وے ٹینشن مالے لگا درد وے نو ٹینشن پروڈکٹ چرتے لیدی لیدی کنا
1: یا والی بولی تیری دی
0: ہاں ہاں چلی دی لیدی دی
1: او دلیبودی ورا ډیر شوق مول ورسره
0: ها ها ها استعمال کړي بده نه کې نه استعمال کړي دی هم نه
1: استعمال کړي بولې دي تر دروغ نه وایو
0: هم تا غشنه لکه تاو نه قسم لګي بس محمد بیٹا نه سم لګا زه ټول ته وایم کنه چې چانه وی استعمال کړي مته وینې ځوان به نیمه دي استعمال کړي ان شاء الله اراده مې کړي دوه روړم به استعمال هم به زی لکه د دې څه فائدہ چې لکه سوي چې مناسي میرا وړي مې دي او دالی دي دا غدي ها بالکل جی چی رہتا دیکھ دو بس محمد بٹھانا سے بروا بخ لی چی زمنگا نو ٹینشن شمپو راہ لیوم چی یک زمنگا نو ٹینشن خر بلال رکھ لی ہاں نو ٹینشن ہم بگو ریا دسا دے کہتا زمنگا خر بلال رکھ لی نو انشاءاللہ اسے مال بکی بب مطبی آئی سی دو کنا منصور سر ہم ملاوی چی تاسو پا عمر اڑے کی اسی جا کہنا کم زی کے اسے
1: مجھا
0: پشالام کی شالام کم سیٹ تارا سی پیشاور تا گاڑی سی لکا مخ کی دا فیزیو سیڈ تر سی نا نا نا دا دا پٹن کوڈ پا سیڈ بانے دا کنا واو لیدلے میں دے لیدلے میں دا موڑ چی تاوی چی آتا سو برف خانی پلا دا لیلوڑ چی دا رگ لے دے دا گا دی جی دا گا ملے گی جی لکا ماتا پتہ لگی گی بس مامت بیٹھا نہیں سیبا منصور جی نسٹور ضرورت خان جی سب سر ملے نو ٹینشن نم بورتا یاد ستیشا
1: بالکل
0: صحیح دا من نه خوشحال شي ولی بند ته میا زمونه کې لګه ته ما پروگرام اوري سي اپ دومره مينه باندې اوري سي او زبتا له شیرونه نه وایم بز محمد بیٹھانه سي مړه داس خبرو کې کنه چې سړی خفه شي نو نو چې تا مينه د زبتا له شیرونه نه وایم دا خو کېدلې نشي کنه
1: بالکل
0: زمونه نه خوشحال شي وایم ها اوکی سي